0: उम्मीद है कि हमारी ये कोशिश आपको बहुत पसंद आई होगी। इस कार्यक्रम का सफर आपने अपने दोस्त यूनुस खान के संग तय किया और किशोर कुमार की याद को हम नमन करते हैं। किशोर दास जिंदाबाद।
1: राम राम सिया राम सलाम वालेकुम प्यार कर चुप चुप फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट फुट